0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम। आज 3 अक्टूबर है और दिन है हफ्ते का। इस वक्त जब मैं ये वीडियो रिकॉर्ड कर रहा हूँ तो इस वक्त तहरीक इंसाफ और हुकूमत के दरमियान मुज़ाकरात का सेशन जारी है, लेकिन मैं जो बात कर रहा हूँ वो इस सारी चीज़ों से हटके है कि मुज़ाकरात से क्या निकलता है क्या नहीं निकलता। मैं आपके सामने कुछ अहम तफसीलात रखूँगा और आपको बताऊँगा कि अब ये बात तय है कि फैसले इमरान खान करेगा। हर दो सूरतों में अब फैसला इमरान खान को ही करना है, इसके अलावा कोई फैसला नहीं कर सकता। क्यों, मैं सूरत हाल आपके सामने रखूँगा। और अब लॉन्ग मार्च की रवानगी में से 24 घंटे से कम वक्त रह गया है। लॉन्ग मार्च एक ही सूरत में अब आगे जा सकता यानी कैंसिल हो सकता है, और वो ये हो सकता है कि इमरान खान साहब से आज जो है वो मुलाकात करवा दी जाए, अलामा राजा नासर अब्बास साहब की, महमूद हना चकजई साहब की, और इमरान खान ही इसको इस कॉल को वापस ले लें या आगे ले जाएं, इसके अलावा कोई चारा नज़र नहीं आता। अच्छा, एक चीज़ मैं शुरू में आपको अर्ज़ कर दूँ कि मुझे कुछ लोगों ने कहा कि मेरे YouTube चैनल पे वीडियोस शायद नहीं आ रही, तो ये YouTube के ऊपर क्योंकि मैं आजकल लाइव करता हूँ और ये मैं 4-5 दिन बाद वीडियो रिकॉर्ड करके अपलोड कर रहा हूँ। अच्छा, रिकॉर्ड करके इसलिए अपलोड नहीं करता कि ये फायरवॉल की वजह से, इन चीज़ों की वजह से उसकी रीच बहुत कम हो जाती है, लाइव की रीच को उस तरह से रिस्ट्रिक्ट नहीं किया जा सकता, इसलिए मैं आजकल ज़्यादा करता हूँ और फिर सूरत हाल क्योंकि डेवलप हो रही होती है तो इसलिए भी लाइव करता हूँ। तो जब भी आप YouTube चैनल खोलते हैं तो उसमें एक वीडियोस का ऑप्शन आ रहा होता है और एक लाइव का ऑप्शन आ रहा होता है, तो लाइव के ऑप्शन में वीडियोस आ रही होती हैं। और वैसे भी मेरी इतला यह है कि दोबारा वो जो एक अदालती फैसला आया था जिसमें हमारे यूट्यूब चैनल बंद करने के हवाले से फैसला आया था, तो उसकी इम्प्लीमेंटेशन के लिए हुकूमत पाकिस्तान यूट्यूब से दोबारा रजू कर रही है, तो शायद मेरा ये चैनल जो है वो बंद हो जाए और डिलीट हो जाए, क्योंकि हुकूमत दोबारा रजू कर रही है यूट्यूब के साथ, और मैंने जिन हमारे दोस्तों ने अदालतों से रजू किया था उनके यूट्यूब चैनल जो है वो बंद करने का फैसला मुअत्तल हो गया था। मैंने क्योंकि अदालत से रजू नहीं किया था क्योंकि मैं ये समझता था कि हमारे जो बाहर दोस्त बैठे हैं, डॉक्टर मुईद मीरज़ादा साहब हों, इमरान रियाज साहब हों, साबिर शाकिर साहब हों, या जितने भी हमारे मीडिया के दोस्त हैं जिनके यूट्यूब चैनल्स हैं, और उनके यूट्यूब चैनल्स भी इस ऑर्डर में बंद करने का फैसला हुआ था, तो मैंने ये कहा था कि हमें उनके साथ खड़ा होना चाहिए, हम सबको एक पेज पर होना चाहिए, अगर उनके यूट्यूब चैनल बंद होने हैं तो हमारे भी हों, सब जीरो से स्टार्ट कर लेंगे। लेकिन ये नहीं हो सकता कि हम अपने चैनल तो जाके और अदालतों से कहें कि हमारे चैनल बंद ना हो और उनके चैनल्स बंद हो जाएं, तो इसलिए मैं अदालत में नहीं गया था, लिहाजा मैंने एक और चैनल जो है वो बनाया है, और वो चैनल इस वीडियो में इस चैनल के साथ मैं उसको कोलैबोरेट कर रहा हूँ, तो अगर ये चैनल बंद होगा तो फिर मैं उस चैनल पर वीडियोज़ किया करूँगा। अच्छा, अब आते हैं इस बात के ऊपर कि मैं क्यों कह रहा हूँ कि फैसले इमरान खान नहीं करने हैं। देखें, इस वक्त जो मुज़ाकरात चल रहे हैं उनमें क्या हो सकता है, क्या मुमकिनात हैं, फैसला भी कुछ देर में आ जाएगा, या तो ये आएगा कि मुज़ाकरात जो हैं वो नाकाम हो गए हैं और मुज़ाकरात नाकाम होने की सूरत में लॉन्ग मार्च जो है वो शुरू हो गया है। तो लॉन्ग मार्च जब शुरू हो जाएगा तो ये लॉन्ग मार्च उस वक्त तक ख़त्म नहीं होगा जब तक इमरान खान साहब तक रसाई ना हो जाए और इमरान खान साहब खुद इस लॉन्ग मार्च की कॉल को, इस लॉन्ग मार्च को ख़त्म करने का ऐलान ना कर दें। अच्छा, दूसरी सूरत यह है कि आज इन मुज़ाकरात में हुकूमत ये बात मान लेती है कि इमरान खान साहब से महमूद हना चकजई साहब और अलामा राजा नासर अब्बास साहब की मुलाकात करवाई जाएगी, तो अगर इन दोनों की मुलाकात करवा दी जाएगी तो फिर भी फैसला इमरान खान ने करना है। देखें, मैं ये समझता हूँ कि जंग छिड़ चुकी है, लड़ाई शुरू हो चुकी है, ये फैसला कौन लड़ाई है, और इसमें आप ये देखें कि वो हुकूमती लोग जो पिछले 4-5 दिन क्या बल्कि 10 दिन से हमें बता रहे थे कि गवर्नर राज लगाने का फैसला हो गया है, इमरजेंसी लगाने का फैसला हो गया है, सोहेल आफरीदी का आखिरी दिन है, आज वो प्रेस कॉन्फ्रेंस कर रहे थे और उनके गाल शर्म से लाल थे। इन लोगों को इतनी शर्म नहीं आती कि तुमने जो एक हफ्ता पहले प्रेस कॉन्फ्रेंस की थी पहले उसका तो जवाब दो कि उसके बारे में तुमने क्या किया। कल रात को आपने देखा कि कल रात 12:01 पे ओपनिंग की तलत हुसैन ने, और तलत हुसैन के बाद एक लाइन लगी ट्वीट्स की, सिमिलर ट्वीट्स की, फिर वजीर दिफा ख्वाजा आसिफ आए और उन्होंने भी ये कहा कि ये बहुत बड़ी कोई दहशतगर्दी का वाकया तहरीक इंसाफ जो है वो इस लॉन्ग मार्च की आड़ में करने जा रही है। तो मेरा सवाल यह है कि अगर आपको पता है कि तहरीक इंसाफ दहशतगर्दी का बहुत बड़ा वाकया करने जा रही है और आप लोग खुद पहले कह चुके हैं कि हम इस वजह से गवर्नर राज या इमरजेंसी लगाने जा रहे हैं कि पीटीआई को इंतजार करने जा रही है, तो देर किस बात की है, लगाएं गवर्नर राज, लगाएं इमरजेंसी, लेकिन आपकी कांपें टांग रही हैं, आपकी जुर्रत नहीं हो रही, आपकी हिम्मत नहीं हो रही, आपने सारे हथकंडे इस्तेमाल करके देख लिए, आपने शौकत यूसुफ़ज़ई से खत भी लिखवा के देख लिया, आपने तहरीक इंसाफ के अंदर लड़ाई भी करवा के देख ली, आपने तहरीक इंसाफ के एमएनए के जरिए جو ہے وہ علامہ راجہ ناصر عباس صاحب اور محمود تھانہ چکزئی صاحب کے خلاف خبریں فیڈ کروا کے بھی دیکھ لیں، خبریں لیک کروا کے بھی آپ نے دیکھ لیں، آپ نے سب کچھ کر کے دیکھ لیا، آپ نے کل رات پی ٹی آئی کی کور کمیٹی کا جو اجلاس تھا اس میں اپنے 11 کھلاڑی بھی اتارے اس میدان میں، جن 11 کھلاڑیوں نے خوف پھیلایا، ایمرجنسی لگ جائے گی، گورنر آج لگ جائے گا، پنجاب والی صورتحال ہو جائے گی، 10 بندے نہیں نکل سکیں گے، گولیاں چلیں گی، گرفتاریاں ہوں گی، ہم گھروں میں نہیں رہ سکیں گے، گھروں سے نہیں نکل سکیں گے، آپ نے سب کچھ کر کے دیکھ لیا، لیکن سہیل آفریدی پیچھے نہیں ہٹ رہے، وہ پیچھے ہٹ بھی نہیں سکتے، سہیل آفریدی کے پاس اس کے علاوہ چارہ نہیں ہے، سہیل آفریدی کے پاس اس کے علاوہ راستہ نہیں ہے۔ تو اب دیکھیں سہیل آفریدی مطلب زیادہ سے زیادہ کیا ہو سکتا ہے کہ 4 کی بجائے 6 ہو جائے، 7 ہو جائے، 8 ہو جائے، کیا ہم 8 کو نکلیں گے؟ میکسیمم بتا رہا ہوں نا، یہ بھی اتنا آسان نہیں ہے، کیونکہ میں آپ کے سامنے سہیل آفریدی صاحب کا ایک ٹویٹ رکھ دوں کہ سہیل آفریدی صاحب نے جو ٹویٹ کیا ہے وہ کیا ہے، اور اس سے بھی کچھ بہت ساری چیزیں جو ہیں وہ سہیل آفریدی صاحب کے اس ٹویٹ سے جو ہے وہ واضح ہو رہی ہیں۔ اچھا، سہیل آفریدی صاحب کا یہ ٹویٹ ہے، اس کا ٹائم بھی بتانا جو ہے وہ بہت ضروری ہے، اس کی وجہ یہ ہے کہ کیونکہ یہ پتہ چلے کہ یہ کتنی دیر پہلے کا ہے، یہ 11:35 کا ہے، یعنی اب سے کوئی 4-5 گھنٹے پہلے کا، جب میں ویڈیو ریکارڈ کروں۔ سہیل آفریدی کہتے ہیں کہ ہم پاکستان کی سب سے بڑی اور سب سے مقبول سیاسی جماعت ہیں، پاکستان ایک جمہوری ملک ہے جس کا آئین ہمیں پرامن احتجاج کا حق دیتا ہے، 4 اکتوبر کو گنڈی چوک لکی مروت سے عوام کا سمندر اپنا سفر شروع کرے گا، اور پاکستان میں آئین اور قانون کی بالادستی اور آزاد عدلیہ کی بحالی تک اپنی جدوجہد جاری رکھے گا۔ تحریک انصاف کے تمام مطالبات آئین اور قانون کے مطابق ہیں، اس سے پہلے گیدڑوں کو ہر طرح سے غیر قانونی طور پر فیسیلیٹیٹ کیا گیا، لیکن ایک لیڈر سے خوف اتنا ہے کہ اسے اور اس کے اہل خانہ اور ورکرز کو جائز قانونی حق بھی نہیں دیا جا رہا۔ گیدڑ کہہ رہے ہیں، اس حکومت میں شامل تمام حکومتی جماعتیں جن کو فارم 47 پہ لایا گیا ان کو سہیل آفریدی گیدڑ کہہ رہے ہیں۔ اس سے پہلے سہیل آفریدی حکومتی وزراء جو پریس کانفرنسیں کر رہے ہیں ان کے بارے میں کہتے ہیں کہ ان کے پٹے کھولے گئے ہیں، اور ان کے پٹے کھولنے والوں کو میں کہتا ہوں کہ ان کے پٹے باندھیں، اس طرح کے وہ الفاظ حکومت کے بڑے بڑے وزیروں کے بارے میں استعمال کر رہے ہیں، اس جرأت، بہادری، دلیری کے ساتھ، مضبوط اعصاب کے ساتھ۔ پھر سہیل آفریدی کہتے ہیں کہ پاکستان پر جن لوگوں کا زبردستی قبضہ قائم رکھوایا ہوا ہے وہ چاہتے ہیں کہ خدا نہ خواستہ ہمارا پاکستان ٹوٹ جائے، جن کو ہندوستان سے خطرہ نہیں لیکن پاکستان کے عوام سے خطرہ ہے، جنہوں نے ڈان لیکس کروایا، جنہوں نے میمو گیٹ اسکینڈل کیا، جنہوں نے 5300 ارب کی کرپشن کی جس کی IMF نے تصدیق کی، جنہوں نے فوج کے بارے میں کہا کہ انہوں نے ہماری ہڈیاں تک کھا لی ہیں، جنہوں نے پاکستان پر دوبارہ دہشت گردی مسلط کی، جن کا جعلی وزیر اعظم کسی شہید کے جنازے میں نہیں گیا، جن کا بھگوڑا قائد اور اس کی بیٹی انڈیا سے جنگ کے دوران خاموش رہے، جن کی پوری جماعت پاکستان کے پختونوں کو دہشت گرد کہتی ہے، اور جنہوں نے پاکستان کو تباہی کی طرف دھکیل دیا، وہ اپنے اقتدار کو بچانے کے لیے پاکستان میں آگ لگا رہے ہیں۔ دہشت گردی خیبر پختونخوا اور پاکستان کے عوام کے لیے کسی بیانیے کی جنگ نہیں ہے، اس سے ہر شہری متاثر ہے۔ عمران خان نے ہمیشہ کہا ہے کہ اپنے ہی لوگوں پر ملٹری آپریشنز کرنا اور انہیں بے گھر کرنا کسی مسئلے کا دیر پا حل نہیں ہے، ڈرون اٹیکس اور نام نہاد کولیٹرل ڈیمیج سے دہشت گردی بڑھتی ہے، میں اس بات پر چٹان کی طرح قائم ہوں۔ آج خیبر پختونخوا میں یہ صرف پی ٹی آئی کا موقف نہیں رہا، بلکہ ہر سیاسی اور مذہبی جماعت اور ہر مکتبہ فکر سے تعلق رکھنے والے شخص کا یہی موقف ہے، جس کے دستخط صوبائی اسمبلی کے جرگے میں بطور ثبوت موجود ہیں۔ یہ بات درست ہے، اس دن میں وہاں موجود تھا، پیپلز پارٹی، نون لیگ، ANP، JUF، جماعت اسلامی، سب کے دستخط موجود ہیں جن میں یہ کہا گیا ہے کہ خیبر پختونخوا کے اندر جو ہے وہ ملٹری آپریشنز نہ کیے جائیں۔ آخر میں سہیل آفریدی کہتے ہیں کہ تحریک انصاف کی وفاقی حکومت میں پاکستان اور خیبر پختونخوا ٹیررزم نہیں ٹوریزم کی طرف جانے جاتے تھے، خیبر پختونخوا ٹیررزم نہیں ٹوریزم کے لیے جانا جاتا تھا جب عمران خان وزیر اعظم تھے، رجیم چینج کے بعد دہشت گردی کو دوبارہ جان بوجھ کر خیبر پختونخوا پر مسلط کیا گیا، جب 2022 کی گرمیوں میں ہم نے آواز اٹھائی تو ہمیں جھوٹا کہا گیا، لیکن آج اسی دہشت گردی کو بہانہ بنا کر معصوم پختونوں کا خون بہایا جا رہا ہے۔ جب میں کہتا ہوں کہ خیبر پختونخوا میں 100 دن کے اندر امن آ سکتا ہے اور آپ نے صرف پالیسی میں تبدیلی لانی ہے، کیونکہ آپ کی موجودہ پالیسی کامیاب نہیں ہے، تو اس بات پر عمل نہیں کیا جاتا، تو دہشت گردوں کی سہولت کاری کون کر رہا ہے؟ ہمارے وزیروں اور کارکنان کو گڈ لاڈلوں کے ساتھ مل کر کون اٹھا رہا ہے؟ ہمارا خریدا ہوا اسلحہ کون ہماری پولیس تک نہیں پہنچنے دے رہا؟ ہماری پولیس بغاوت کرنے پر کیوں مجبور ہو گئی ہے؟ بلوچستان اور وفاقی حکومت ایک پیج پر ہیں، پھر وہاں بھی امن کیوں نہیں آ رہا؟ دہشت گردی میں پاکستان پہلی بار نمبر 1 پر آ گیا ہے، کیونکہ خود کو اکلے کل سمجھنے والے پہلے بھی غلط تھے، آج بھی غلط ہیں، اور جب تک اپنی پالیسیاں تبدیل نہیں کرتے تب تک غلط ہی رہیں گے۔ باقی ہم 9 مئی کو دوبارہ نہ ہونے دیں گے اور نہ ہی کسی کو ایسا کرنے دیں گے۔ تو یہ جو کہا گیا کہ ہم 9 مئی کو دوبارہ نہ ہونے دیں گے، اور ہمیں جس نے CCTV فوٹیج چرائی اسی نے 9 مئی کروایا، और ये अच्छा, वो अपनी तरफ से कह रहे हैं कि हम 9 मई नहीं होने देंगे और ना ही किसी को ऐसा करने देंगे। और वो कह रहे हैं कि ये 9 मई करवाया किसने, उन्होंने करवाया जिन्होंने सीसीटीवी फुटेज चलाए। 4 अक्टूबर गुंडी चौक दिन 1 बजे, सब पाकिस्तानी याद रखें, सोहेल आफरीदी ने कह दिया है कि वो पीछे नहीं हट रहे, वो हर सूरत में 1 बजे निकलेंगे। 24 घंटे से कम वक्त रह गया है। असद कैसा साहब का भी बयान आया है इस पर, वो रिस्पॉन्ड कर रहे हैं जिस तरह के बयान हैं, और उनका भी बयान आया है इनका शफीउल अजान साहब का। देखें बात यह है कि पीटीआई ने आगे बढ़ना है, पीटीआई ने पीछे नहीं हटना। अगर तो आज ये फैसला हो जाता है कि इमरान खान साहब तक, महमूद खान चकजई साहब और अलामा राजा नासिर अब्बास साहब को रसाई दी जाए तो क्या होगा? ये दोनों शख्सियात जाएंगी और इमरान खान अगर इनको ये कहेंगे कि लॉन्ग मार्च की कॉल वापस ले लें तो वो फिर इमरान खान का फैसला होगा, और इमरान खान का जो फैसला होगा वो किसी वजह से होगा और फिर उस पर कोई सवाल नहीं उठा सकेगा। और अगर ये दोनों बाहर आके कहते हैं तो हो सकता है सोशल मीडिया पे कुछ लोग कहें कि नहीं नहीं हमें इन पे एतबार नहीं है, ये है वो है फलान है फलान है, लेकिन नहीं, अगर ये दोनों शख्सियात जाती हैं और बाहर आके प्रेस कॉन्फ्रेंस करती हैं, क्योंकि एक बात तो तय है कि महमूद खाना चकजई साहब और अलामा राजा नासिर अब्बास साहब इतनी गलत बयानी नहीं कर सकते, तसव्वुर नहीं है कि इमरान खान जो कहें वो बाहर आके उससे मुख्तलिफ बात करें, एक बात। दूसरी बात यह कि अब अगर ये लॉन्ग मार्च मुलतवी और मौखर होगा, कैंसल होगा, तो उसके बाद इसका वाज़े मतलब है कि अब इमरान खान साहब से रेगुलर मुलाकातें होंगी, उनकी बहनों से भी मुलाकातें होंगी और बहनें भी जब जाएंगी 2-4-5 दिन बाद।
2: आप और हम वतन एक संग, नए रंग नई उमंग। हमारा टेलीफोन नंबर है 3321-2984, ईमेल radio@hamwatan.org।

0: ना हो। इमरान खान जेल में बैठा क्लियर है, बदकिस्मती से हम इमरान खान की पार्टी वाले क्लियर नहीं है, वो क्लियर है, वो जेल से समझते हैं कि मुज़ाकरात किसके साथ करने चाहिए। देखें बहरहाल ये इन्होंने मुसव्वदा तब्दील कर दिया जिसके बाद मुज़ाकरात टूट गए। अच्छा अब जब मुज़ाकरात टूट गए तो इनकी जो लाइन और लेंथ है वो फिर वही है कि खैबर पख्तूनख्वा के लोगों मतलब पश्तूनों को दहशतगर्द कहना है। वही काम जो इन्होंने पहले बंगालियों के साथ किया वही अब ये पश्तूनों के साथ कर रहे हैं और पाकिस्तान के मिलिट्री जर्नल्स को डर नहीं लग रहा। मतलब मैं आपको एक खबर दे देता हूं जिससे आपको अंदाजा हो कि ये खुद वहां जर्नल्स जाकर खैबर पख्तूनख्वा में ऐसी हरकतें क्यों नहीं करते। पेशावर में जैसे आपको पता है लाहौर में 13-14 अरब रुपए के चालान कर दिए गए। पेशावर में ट्रैफिक पुलिस वालों ने एक शख्स को रोका, उसका 10,000 रुपए का चालान कर दिया, उसने बंदूक निकाली, दोनों पुलिस वालों को मौके पर कत्ल कर दिया, उसके बाद उसने खुद को भी गोली मार ली। ये वो सूरत हाल है जो पेशावर मतलब खैबर पख्तूनख्वा में ग्राउंड पर है। ये वो सूरत हाल है जिसकी वजह से जर्नल्स वहां पर गवर्नर राज या इमरजेंसी नहीं लगाना चाहते। ये वो सूरत हाल है जिसकी वजह से ये खैबर पख्तूनख्वा का रुख नहीं करते। अगर ये कर सकते होते इन्हें ये डर ना होता कि वहां के लोग किस तरह से सोचते हैं। खान साहब ने एक दफा कहा था, हैं तो वो खुद भी पठान, लेकिन उन्होंने कहा था कि दुनिया में दो तरह के इंसान अल्लाह ने बनाए हैं। मैंने पूछा कौन से, उन्होंने कहा एक पठान और एक आम इंसान। तो उनकी बात ठीक है, इनको पता है कि पठान अगर ये वहां पर इमरजेंसी लगाएंगे, ये वहां पर गवर्नर राज लगाएंगे तो इनके साथ वहां पर बाद में क्या होगा, इसलिए ये काम तो इन्होंने करना नहीं या अभी फिलहाल कर नहीं सकते। तो दूसरे सारे पैंथरे जो है वो बदल रहे हैं। तो बहरहाल तीन चार चीजें थी जिसके ऊपर डेडलॉक रहा। एक तो अपोजिशन चाहती थी कि इमरान खान से महमूद खान अचकज़ई, अलामा राजा नासर अब्बास और जो सलमान अकरम राजा और गौहर खान, इनकी एक वफ्द की शक्ल में मुलाकात हो। हुकूमत ने यह ना मानी। उसके बाद अपोजिशन ये चाहती थी कि चले महमूद खान अचकज़ई और अलामा नासर अब्बास साहब ही जाके मिल लें, वो भी हुकूमत ने नहीं मानी। अपोजिशन ने मजीद लचक दिखाई और कहा कि चलें अलामा राजा नासर अब्बास को अकेले मिलवा दें, उस पर भी लचक नहीं दिखाई गई और कहा गया कि मंगल वाले दिन खानदान में से किसी की मुलाकात करा देंगे या वकला में से आपकी मुलाकात नहीं करवाएंगे। फिर हुकूमत ने इस पर भी लचक नहीं दिखाई कि इमरान खान के जो जाती मौलजीन हैं उनको एक्सेस दें इमरान खान तक, उनकी रिपोर्ट तक, और इमरान खान साहब का इलाज जो है वो हॉस्पिटल में एक इंडिपेंडेंट हॉस्पिटल के अंदर हो, इस पर भी हुकूमत ने कोई लचक जो है वो नहीं दिखाई। फिर इसके साथ साथ और भी बहुत सारी चीजें जिसके ऊपर दोनों साइड हैरान हुई कि किस तरीके से ये मुज़ाकरात हो रहे हैं। मतलब स्पेशली अपोजिशन इस बात पे हैरान हुई कि किसी सूरत जो है वो हकूमती अराकीन बेचारों के पास कोई मैंडेट ही नहीं है। ये भी कहा गया कि हकूमत की तरफ से ये तहरीक इंसाफ से कहा गया कि 5 या 6 जगहों पर जहां इस वक्त फौजी ऑपरेशन हो रहा है उन्हें मिनोवान तस्लीम करे, पीटीआई की गवर्नमेंट उसे अपना नाम दे, अपनी रिकग्निशन दे, मीन अपने गले ले, ये गंध अपने गले ले जो जर्नल्स वहां फैलाने की कोशिश कर रहे हैं। जैसे पहले पाकिस्तान के ऊपर बैनुल अक्वामी या दूसरे मुल्कों की जंगें पाकिस्तान के ऊपर मुसल्लत की गई, अब आसिम मुनीर भी वही करने जा रहे हैं और डिमांड उनकी ये है कि पीटीआई उसको अपना नाम दे, पीटीआई एक्सेप्ट करे कि ये हम करवा रहे हैं, मतलब पीटीआई उसकी मुकम्मल ओनरशिप ले। पीटीआई ने आगे से ये जवाब दिया या जो कमेटी बैठी हुई थी कि ओनरशिप ले सकते हैं लेकिन ट्रांसपेरेंट लोगों के सामने रखें कि वहां पर क्या हो रहा है, क्यों ऑपरेशन हो रहा है और बाकी वहां पर क्या ऐसे काम किए जा सकते हैं जिससे ऑपरेशन से बचें। तो इस पर भी वहां पर डेडलॉक जो है वो बरकरार रहा। अब देखते हैं आने वाले दिनों में मजीद सूरत हाल जो है वो किस तरफ डेवलप होती है, लेकिन ये तीन चार चीजें थी, जाती मौलजी, इमरान खान के साथ मुलाकात, इमरान खान का इलाज मुआलजा किसी हॉस्पिटल के अंदर, और फौजी ऑपरेशंस जो है उसका सारे का सारा बर्डन जो है वो पीटीआई ले। लेकिन साथ साथ वो तरीका वारदात भी जारी रहा, मीडिया अंदर नहीं, अंदर अपोजिशन वालों के साथ ऐसी कोई बात नहीं कही, लेकिन बाहर वही किया गया जो बंगालियों के साथ करते थे, जिस तरीके से उनको ये हुब्बुल वतनी के सर्टिफिकेट से खारिज करते थे, गद्दारी के सर्टिफिकेट देते थे, वही काम इन्होंने पश्तूनों के साथ शुरू कर रखा है। कल ख्वाजा आसिफ और दूसरे टाउट्स ने जिस तरीके से ट्वीट्स किए थे, आज उसी तरह के काम तलाल चौधरी से करवाए गए। जरा सुनिएगा उनका लबो लहजा, उनकी पश्तूनों के बारे में बातचीत, खैबर पख्तूनख्वा एक पूरे सूबे के बारे में बातचीत, कि किस तरीके से वो ये कहना चाह रहे हैं कि ये लोग जान बूझ कर दहशतगर्दी करवाते हैं, दहशतगर्दों के साथ मिले हुए हैं, जब तक ये दहशतगर्दी खत्म नहीं करेंगे मामला आगे नहीं बढ़ेगा। मतलब पूरे खैबर पख्तूनख्वा को ये लोग दहशतगर्द कह रहे हैं। सुनिए,
1: کہ دہشت گردی کے خلاف جنگ میں کے پی حکومت یہ یقین دلانے میں ناکام رہی کہ وہ مستقبل میں تعاون کرے گی یا نہیں کرے گی, اور اسی وجہ سے یہ مذاکرات ناکام ہوئے.
0: سن لیا آپ نے, تو یہ ٹون تھی, یہ طریقہ واردات تھا باہر میڈیا میں, اندر ظاہر ہے یہ باتیں نہیں کر رہے تھے. میڈیا کے اوپر جب مذاکرات کامیاب نہیں ہوئے تو دوبارہ ان کو جوڑا گیا سارے کے سارے معاملے کو دہشت گردی سے, حالانکہ آپ کو پتا ہے کہ سارے کا سارا معاملہ جڑا ہوا ہے عمران خان صاحب کے علاج کے ساتھ, عمران خان صاحب کی رہائی کے ساتھ, عمران خان صاحب کی جو گھر کی خواتین ہیں اور اس کے ساتھ ساتھ جتنے بھی دوسرے سیاسی لیڈران ہیں ان کی رہائی کے ساتھ اور لوٹے ہوئے مینڈیٹ کے ساتھ. آگے بڑھتے ہیں. اب یہ تو ہو گیا, طلال چودھری کی بھی سٹیٹمنٹ آپ نے سن لی, پھر جاوید چودھری صاحب نے, آپ کو پتا ہے اہم دن ہو اور اس میں معذرت کے ساتھ, معذرت معذرت معذرت اس لفظ پر, لیکن اور مجھے کوئی لفظ نہیں سمجھ آ رہا, کہ ایسا اہم دن ہو اور جاوید چودھری صاحب چول نہ مارے, یہ ہو نہیں سکتا معذرت کے ساتھ, کیونکہ ہر اہم دن کے اوپر ایسی بات کرتے ہیں کہ بندے کا ہاسا نکل جاتا ہے سیریس ترین کاموں میں. انہوں نے آج ٹویٹ کیا کہ مذاکرات تو کامیاب ہو رہے ہیں اور جو پی ٹی آئی نے ڈیمانڈ رکھی ہے کہ عمران خان سے ملاقات کروائی جائے, حکومت تو مان گئی ہے, جیل سپرنٹینڈنٹ نہیں مان رہا. جیدا جی, لگتا ہے کہ آپ ماجون جو ہے نا وہ کسی اور راستے سے کھاتے ہیں, مطلب آپ ناک کے راستے سے, یہ کان کے راستے سے, مطلب منہ سے نہیں کھاتے آپ ماجون, کیونکہ جتنا یہ آپ کے سر کو چڑھتا ہے اور جو باتیں آپ کرتے ہیں, مطلب حکومت مان گئی ہے لیکن سپرنٹینڈنٹ جو جیل سپرنٹینڈنٹ ہے وہ نہیں مان رہا. جیدا جی کی کیا باتیں ہیں. آگے بڑھتے ہیں, یہ تو ہو گیا. اس کے بعد حکومتی وفد نے تین سوالات بھی کیے, حکومتی وفد سے اپوزیشن نے تین سوالات کیے. راجہ ناصر عباس صاحب نے پوچھا کہ آپ اپنے لیڈر سے مشاورت کے بغیر فیصلے کر سکتے ہیں؟ اس کا کوئی جواب وہ نہیں دے سکے, کیونکہ ہر بات کے اوپر یہ بھاگ کر جاتے تھے کہ ہم زرداری صاحب سے پوچھ لیں, ہم دوسری طرف شہباز شریف سے پوچھ لیں. تو انہوں نے کہا آپ تو اپنے لیڈران سے پوچھ رہے ہیں, ہمیں کیوں نہیں اڈیالہ میں جا کے آپ پوچھنے دیتے اپنے ہمارے لیڈر سے. اس کے بعد دوسرا سوال تھا کہ ایم این ایز اور خیبر پختونخوا میں گرفتاریاں کون کر رہا ہے؟ کوئی جواب نہیں تھا اس کا. تیسرا سوال وہ یہ تھا کہ عدالتیں آزاد ہیں, آپ کہتے ہیں عدالتوں میں جائیں, تو کیا واقعی عدالتیں آزاد ہیں؟ اور اگر آزاد ہیں تو ان کے فیصلوں پر آپ عمل کیوں نہیں کرتے؟ سپریم کورٹ کے فیصلے پر آپ نے عمران خان کو ہاسپٹل کیوں نہیں موو کیا؟ آپ نے اس پر عمل کیوں نہیں کیا؟ ان تینوں باتوں کا کوئی جواب حکومتی اراکین جو تھے ان کے پاس نہیں تھا. آگے محمود خان اچکزئی اور علامہ راجہ ناصر عباس کے علاوہ عمران خان سے کوئی اور ملاقات نہیں کرے گا, یہ بھی فیصلہ کیا گیا تھا اپوزیشن کی طرف سے, لیکن بعد میں اس پہ لچک دکھائی گئی اور کہا گیا کہ اگر محمود خان اچکزئی کے ساتھ نہیں بھی تو چلے علامہ راجہ ناصر عباس صاحب سے ملاقات کروا دیجیے. تو یہ صورتحال بنی ہے. دوسری طرف یہ بھی خبریں دی گئیں کہ بریک تھرو عمران خان سے ملاقات کے لیے حکومت آمادہ ہوگی. یہ درمیان میں, یہ میں اب آپ کو ریورس انجینئرنگ کر رہے ہیں کہ کیا کچھ ہوتا رہا سارا دن. تو یہ بھی خبر پھیلائی گئی کہ حکومت مان گئی ہے ملاقات کے لیے, اسپیکر ایاز صادق منانے میں کامیاب, ملاقات متفقہ ٹرم آف ریفرنس مذاکراتی ٹیم تیار کرے گی. یہ جھوٹ تھا, کوئی حکومت ملاقات کے لیے نہیں مانی تھی. پھر جب یہ مذاکرات ہو رہے تھے تو اس کا جو آخری دور تھا اس سے پہلے وزیر داخلہ محسن نقوی نے علامہ راجہ ناصر عباس, اسد قیصر اور بیرسٹر گوہر سے ایک علیحدگی میں ملاقات کی. اس ملاقات کے اندر جس میں پی ٹی آئی کی ڈیمانڈز پر انہیں جواب دیا گیا, ظاہر ہے جنرلز کی طرف سے, اور وہ محسن نقوی وہ جواب لے کر آئے, اور اس کے بعد پھر باضابطہ چوتھا راؤنڈ جو ہے وہ شروع ہو گیا جس میں پھر دوسرے لوگ بھی آ کر بیٹھ گئے, لیکن محسن نقوی نے وہ پیغام غالباً ان تک پہنچایا. یہ ہم وہ تمام خبریں ہیں جو آپ کے سامنے رکھ رہے ہیں جو میڈیا میں رپورٹ ہو چکی ہیں, ڈفرنٹ جرنلسٹ جو ہیں جنہیں رپورٹ کر چکے, جن کی ذمہ داری لے چکے ہیں. حکومت سے مذاکرات سے قبل اپوزیشن کمیٹی کا مشاورتی اجلاس بھی الگ سے ہوا, محمود اچکزئی کے چیمبر میں یہ اجلاس ہوا. وزیر داخلہ محسن نقوی سے ملاقات پر اپوزیشن کمیٹی اراکین کو اعتماد میں لیا گیا اور بتایا گیا کہ محسن نقوی کیا پیغام لے کے آئے تھے اور ہم نے انہیں کیا جواب دیا. اب آتے ہیں تو مذاکرات کا تو آپ کو سمجھ آ گئی. اس میں ایک بڑی انٹرسٹنگ چیز آئی. ایک موقع پر رانا ثناء اللہ صاحب نے یہ بات ریز کی کہ جب بھی کوئی جیل میں عمران خان سے ملنے جاتا ہے تو عمران خان آصف منیر کو گالیاں دیتے ہیں. عمران خان کا میں آپ کو بتا دیتا ہوں کہ وہ گندی گالیاں نہیں دیتے. مجھے کرکٹنگ زمانے کا نہیں پتا, میں ان کے ساتھ نہیں رہا, جتنی دیر میں رہا ہوں میں نے انہیں کبھی گندی گالی دیتے ہوئے نہیں دیکھا. ظاہر ہے میں نے اب ان کی زندگی ایک مختلف زندگی ہے, نماز پڑھتے ہیں, بڑی اسپرچولیٹی پہ بلیو کرتے ہیں, تو شاید اس وجہ سے کوئی بہت بڑی تبدیلی آئی ہو. کرکٹ کے زمانے کے ان کے پرانے لوگ کہتے ہیں کہ بڑا سخت باتیں کر دیتے تھے وہ, میرے علم میں نہیں, میں تب ان کے ساتھ نہیں تھا. جتنی دیر میں ساتھ رہا ہوں میں پوری آپ کو ذمہ داری سے بتا سکتا ہوں کہ عمران خان صاحب گالیاں نہیں دیتے, گندی والی گالیاں نہیں دیتے جو جن کو گالیاں کہا جاتا ہے. لیکن رانا ثناء اللہ نے وہاں کہا کہ جیل میں جب بھی کوئی ملنے جاتا ہے تو وہ آصف منیر کو گالیاں دیتے ہیں, گندی کا لفظ انہوں نے استعمال نہیں کیا. اس پر جو کمیٹی تھی انہوں نے کہا کہ ہم ریکویسٹ کر سکتے ہیں کہ وہ آصف منیر صاحب کو یہ نہ کریں, لیکن آصف منیر خود کیا کچھ کر رہے ہیں ان کے ساتھ, تو عمران خان کیا کریں. اس پر رانا ثناء اللہ نے ایک عجیب آفر دے دی, میں تو ویسے حیران ہوں کہ اتنی زیادہ وہ آگے نکل گئے, ہم تو دل تک چاہتے تھے, تم تو جہاں تک آ گئے, تو یہ تو دور نکل گئے. مطلب رانا صاحب نے تو بالکل ہی چک دیا کام کو. میں کہہ رہا ہوں وہ آپ کو یاد ہے اسلام آباد کے اندر وہ ایک پتہ نہیں اسے میں کیا کہوں, ایک آرٹیفیکٹ تھا یا جو بھی تھا, مجسمہ تھا یا جو بھی ایک آرٹ کا پیس تھا جس میں بالز اٹھائے ہوئے تھے دو ہاتھوں میں, وہ شہباز شریف نے بیسیکلی تو ڈپکشن کی تھی اپنے کام کی کہ وہ کیا کرتے ہیں سارا دن, تو وہ انہوں نے لگوایا تھا. پھر فیلڈ مارشل نے کہا کہ ایسے کام تو علیحدگی میں کیے جاتے ہیں, آپ نے پوری دنیا کے سامنے مجسمہ ہی یا اس کا وہ لگا ہی دیا سب کچھ, تو اتروا دیا گیا تھا راتوں رات. تو رانا صاحب نے بھی وہی ماشاء اللہ سے مظاہرہ کیا کمیٹی میں. رانا صاحب ایک قدم آگے بڑھے اور انہوں نے کمیٹی کو کہا کہ عمران خان بے شک گالیاں نکال لیں, گالیوں کے علاوہ بے شک گندی گالیاں ننگی گالیاں نکال لیں, لیکن آصف منیر کو نہ نکالیں, مجھے نکال لیں بے شک. حیران ہوں میں اس بات کے اوپر, حالانکہ عمران خان گندی ننگی گالیاں نہیں دیتے, کہ ایسی کوئی بات انہوں نے کہی ہے کہ نہیں کہی ہے, رانا صاحب نے وہاں پر لائے ہیں وہ ماشاء اللہ سے اس میں ساری کنورسیشن کے اندر. تو بہرحال انہوں نے آفر کیا ہے کہ آپ نے جو گالیاں دینی ہیں وہ مجھے دے لیں, رانا صاحب نے کہا ہے آصف منیر صاحب کو نہ دے. اب اس پر کمیٹی عمران خان سے ملے بغیر کیا جواب دیتی, ہو سکتا ہے عمران خان نہ دینا چاہتے ہوں رانا ثناء اللہ کو گالیاں, ہو سکتا ہے وہ آصف منیر صاحب کو بھی نہ دیتے ہوں, اور ہو سکتا ہے وہ کہیں کہ نہیں میں جیل میں ہوں, میں نے انہی کو دینی ہے, یہ مجھے نہیں پتا. لیکن یہ رانا صاحب نے وہاں پر بھرپور آفر کی, بھرپور طریقے سے کوشش کی کہ اس معاملے کے اوپر سیٹل ہو. مطلب رانا صاحب بہت زیادہ بزد تھے کہ مجھے گالیاں دے دی جائیں. اب اس کا مطلب یہ نہیں کہ آپ لوگ ویلاگ سنیں اور آپ رانا صاحب کو گالیاں دینا شروع کر دیں, انہوں نے آپ کو نہیں کہا, ان سب نے یہ کہا ہے کہ عمران خان بے شک مجھے گالیاں دے لیں. یہ انہوں نے سہولت عمران خان صاحب کو دی ہے, آپ سب کو نہیں دی. اب یہ نہ ہو کہ سوشل میڈیا کے جتنے بھی آپ والنٹیئرز ہیں, لوگ بیٹھے ہیں, آپ خامخواہ رانا صاحب کو گالیاں دینا شروع کر دیں, یہ سہولت انہوں نے آپ کے لیے آفر نہیں کی. آگے بڑھتے ہیں. اب ذرا آپ کو بتا دیں کہ مذاکرات تو فیل ہو گئے جیسا میں نے آپ کو بتایا, اب جو لانگ مارچ ہے وہ تو چل پڑا, اور سب سے پہلے وزیرستان سے لوگوں نے نکلنا ہے, اور وزیرستان سے جو لانگ مارچ ہوگا وہ پہنچے گا لکی مروت, اور ایک بجے دوپہر کو لکی مروت میں جو سہیل خان آفریدی ہیں وہ سب کا استقبال کریں گے, اور وہاں سے لانگ مارچ جو ہے وہ آگے بڑھے گا. 6 اکتوبر کو پشاور پہنچے گا لانگ مارچ, اور 7 اکتوبر کو پشاور ریجن میں قافلہ دن گزارنے کے بعد نوشہرہ میں رات کو پڑاؤ ڈالے گا. یہ ساؤتھ ریجن سے پہلے سمجھ لیجئے, 6 اکتوبر کو یہ بڑ پیر سے یا بڑا بیر سے, میرا خیال اس کا نام بڑا بیر ہے, بڑا بیر پہنچے گا 6 اکتوبر کو, اور پشاور میں 7 اکتوبر کو صبح 11 بجے قافلہ ہوگا. پشاور میں دن گزارنے کے بعد چارسدہ پہنچ جائے گا یہ 8 کو, پھر چارسدہ, نوشہرہ, مردان, مہمند اور مالاکنڈ ڈویژن 8 اکتوبر کو قافلے میں شامل ہوں گے, اور مزید جو ہے پلان وہ پھر اگلا 8 اکتوبر کے بعد کیا ہوگا, مطلب 9 کو, 10 کو سوابی اور آگے اسلام آباد کا کیا ہوگا, وہ ظاہر ہے شیئر کریں گے سہیل خان افریدی آپ کے ساتھ بھی اور ہم سب کے ساتھ بھی. لیکن یہ پلان ہے کہ 4 کو یہاں سے شروع ہو کے, 6 کو یہاں سے نکل کے تو پشاور, پھر 7 کو وہاں سے نکل کے تو نوشہرہ کی طرف, اور پھر آگے جو ہے رواں دواں یہ ہوگا 8 تاریخ تک کا اسکیڈول جو ہے وہ لانگ مارچ کا جو ہے وہ سامنے آ گیا ہے. اچھا, اس کے ساتھ ساتھ سہیل خان افریدی نے واضح طور پر یہ جو خیبر پختونخوا کے اوپر حکومت کے اوپر وہاں کی عوام کے اوپر دہشت گردی کے الزامات لگائے جا رہے ہیں, انہوں نے بڑا سخت جواب دیا اس پر. انہوں نے کہا کہ ہمارے لوگ ہیں جو مارے جاتے ہیں, ہم پر دہشت گردی مسلط کی گئی ہے, کولیٹرل ڈیمیج میں ہمارے لوگوں کو شہید کر دیا جاتا ہے, اور پھر آئی ایم سوری کہہ کے آگے چل پڑتے ہیں. انہوں نے کہا ایسا نہیں ہوگا, ہم آپ کو بار بار کہتے ہیں کہ ہم 100 دنوں کے اندر امن قائم کر دیں گے, اور وہ یہی اسی لیے کہتے ہیں کہ ہم آپ والی اسٹریٹجی استعمال نہیں کریں گے. ہم آپ 14,000 چھوٹے اور 22 بڑے آپریشن کر چکے ہیں لیکن امن نہیں آ سکا. ہم عمران خان کی اسٹریٹجی پہ کام کریں گے, ہم علاقے کے جو بڑے ہیں انہیں شامل کریں گے, بات چیت کریں گے, और फिर जो बातचीत से नहीं मानेगा उसके खिलाफ सारे मिलकर जंग करेंगे। तो उन्होंने ये कहा कि आप जो हम पर इल्जामात लगा रहे हैं, असल में हम विक्टिम हैं, आपने दहशतगर्दी हम पर मुसल्लत कर रखी है। और उन्होंने ये भी कहा कि हम लॉन्ग मार्च भी करेंगे और कोई इमरजेंसी और गवर्नर राज का हमें बिल्कुल ताने ना दे या हमारे ऊपर बिल्कुल ऐसी कोई धमकी ना दे, हम इस चीज को भी देख लेंगे। बेहतर तरीके से उन्होंने रिस्पॉन्ड किया है इन तमाम चीजों को और उन्होंने इनकार कर दिया है फिलहाल अपनी डिमांड्स जो है उनसे गिव अप करने को। आगे बढ़ते हैं हम। उसके बाद बिलावल जरदारी मैदान में आ गए। जब पता चल गया कि मुजाकरात फेल हो रहे हैं तो बिलावल जरदारी मैदान में आए और उन्होंने कहा कि खैबर पख्तूनख्वा में गवर्नर राज या इमरजेंसी का जहन बना लिया था, मेरा ख्याल था कि आईनी एटम बम के इस्तेमाल से पहले सियासी हल ढूंढना चाहिए, दहशतगर्दी पर साथ ना दिया तो मजबूरन इमरजेंसी या गवर्नर राज लगाना पड़ेगा। क्या कहा सुनिए।
2: हर दूसरा दिन पख्तूनख्वा में दहशतगर्दी के वाकया हो रहे और अगर इस दहशतगर्दी का इशू को, इस लॉ एंड ऑर्डर का इशू को सुबाए हुकूमत उतना अहमियत नहीं देते और ये इल्जाम इन पे आ सकता है या साबित हो सकता है कि वो वफाक के साथ नहीं दे रहे हैं, तो फिर हमें मजबूरन जो है इमरजेंसी या गवर्नर की तरफ शायद जाना पड़े।
0: सुन लिया आपने, वो कह रहे हैं कि दहशतगर्दी और वही इल्जाम के दहशतगर्दी जो है वो पीटीआई मिलके, मतलब पीटीआई को और पश्तूनों को दहशतगर्द कह रहे हैं, वही जो कबायलियों को कहा था उस वक्त। कबायलियों को जब कह रहे थे तो इनके नाना मिले हुए थे फौज के साथ, अनफॉर्चुनेटली वो जनरल अयूब खान के पहले वो इसी तरह से आप ये कह लीजिए कि उनके कैबिनेट मेंबर थे, उसके बाद याया खान के साथ भी ऐसे ही थे। तो उस वक्त भी पीपल्स पार्टी ने बंगालियों को साथ मिलकर दहशतगर्द कहा था। आज फिर बिलावल जरदारी जो है वो एक दफा फिर पश्तूनों को, पाकिस्तान तहरीके इंसाफ को, सारों को दहशतगर्द कह रहे हैं और कह रहे हैं कि अगर आपने इनके साथ लड़ने के लिए हमारा साथ ना दिया, मतलब ये सारी जो हमारी गलत पॉलिसी है इसको ओन ना किया, तो फिर हमें मजबूरन वहां पर इमरजेंसी या गवर्नर राज लगाना पड़ेगा। मतलब आज एक बार फिर बिलावल जरदारी ने, जैसे ब्रूट मेजोरिटी का इनका बयान था, जो इनके गैर जमहूरी किस्म के बयान हैं उनमें एक और इजाफा हुआ है और बिलावल जरदारी ने यह साबित किया है कि उनके अंदर भी एक बहुत बड़ा डिक्टेटर है। आज उन्होंने कहा है कि हम इमरजेंसी लगा सकते हैं, हमने इसका फैसला कर दिया है। अच्छा, फिर एक बगानी शादी में अब्दुल्ला दीवाना एक साहब है, कमरोजमान कायरा साहब, मैं तो इन्हें मोतबेरी समझता रहा सारी उम्र, लेकिन अब पता चला कि अपने छोटे मोटे काम होते हैं ना, पटवारी, थाना, कचहरी, वो नून लीग वाले इनके कर देते हैं। पीपल्स पार्टी में कोई बंदा इतने गंदे बयान नहीं देता जितने कमरोजमान कायरा देते हैं। कमरोजमान कायरा हर तरह की जस्टिफिकेशन देते हैं। 26 नवंबर को जब लोगों के सरों में गोलियां मारी गई तो इन्होंने कहा कि तशद्दुद रियासत का हथियार है, पूरी दुनिया में रियासतें इस्तेमाल करती हैं तशद्दुद को, जस्टिफिकेशन दी। अभी फिर कहते हैं अदालतों को इस हद तक नहीं जाना चाहिए कि कौन इमरान खान के कान देखेगा, कौन आंख देखेगा, माजी में इस तरह के फैसलों से अभाम पैदा हुआ। इनसे पूछे कि जब अदालतें 50 रुपए के स्टाम्प पेपर पर लोगों को मुल्क से बाहर भेजती थी वो ठीक था, अदालतें रात के वक्त खुल जाती थी, अदालतों का वक्त भी नहीं होता था तब भी खुल के काम शुरू कर देती थी, तो उसका कोई जवाब है इनके पास। लेकिन कमरोजमान कायरा शाह से ज्यादा शाह के वफादार बन के आजकल ये सारे गंदे काम जो नून लीग के हैं इनको बेचारे जस्टिफाई करने की कोशिश करते हैं, सिर्फ रेलिवेंस ढूंढते हैं कि पंजाब के अंदर उनके छोटे मोटे काम हो जाएं और उन कामों के इव्ज, जी हां, अपने उन छोटे मोटे कामों, फायदों के इव्ज जो हैं वो दबा कर सारा गम जो है वो नून लीग का अपने जुम्मे लेते हैं, अपने मुंह पर मलते हैं। आगे बढ़ते हैं, और जनरल्स का भी जाहिर है, सिर्फ नून लीग का नहीं। उम्मीद है आज हुकूमत और अपोजिशन की बैठक से कौम को कोई खुशखबरी मिलेगी, इस मुल्क के सूरत हाल से निकलेगा। रात कोर कमेटी में मैंने पार्टी क्यादत को यही मशवरा दिया था कि लॉन्ग मार्च एक सूरत में मौखर हो सकता है, हमें हुकूमत सुप्रीम कोर्ट के 18 अगस्त के फैसले पर अमल दरामद करवाने की यही यकीन दहानी करवाए। फैसले के मुताबिक इमरान खान को अस्पताल मुंतकिल करे और मेडिकल बोर्ड में सुप्रीम कोर्ट के फैसले के मुताबिक इमरान खान की बहन को और उनके जाती मौलज को शामिल कर ले। अब वो कहते हैं कि उन्हें उम्मीद है कि आज ये सारा मामला ठीक हो जाएगा। इससे पहले जो टीवी प्रोग्राम में बैठे हुए थे वहां इन्होंने बिल्कुल ऐसी बात नहीं की थी अली मोहम्मद ने कि सुप्रीम कोर्ट का फैसला इम्प्लीमेंट हो, बल्कि इन्होंने ये कहा था कि जोर का झटका धीरे से। जी हां, अली मोहम्मद खान साहब हमेशा कहते हैं, उनकी पॉलिसी ये है, जोर का झटका धीरे से। वो कहते हैं कि झटका जितना भी जोर का है सियासी तौर पे, लेकिन धीरे से लगना चाहिए। वो ये कहते रहे टेलीविजन पर बैठे हुए कि हमारी जो कमेटी है अपोजिशन की, उनको ज्यादा स्टबर्न नहीं होना चाहिए, ज्यादा सख्त मुतालबात नहीं करने चाहिए, कहीं हुकूमत उठ के ना चले जाए मुतालबात में से। आगे बढ़ते हैं, ये तो हो गई। तो अली मोहम्मद खान साहब का यही था मतमाए नजर कि किसी तरह से भी लेट शेड के किसी भी तरह से आप इनको बना लें। मुनीब फारूक जो हमेशा से, आपको पता है कि इनको एमएफ भी कहते हैं लोग प्यार से या गुस्से से, वो हमेशा से कहते थे कि मुजाकरात होने चाहिए, बात होनी चाहिए, लेकिन जैसे ही मुजाकरात शुरू हुए तो अब उनका ट्वीट सुनिएगा। खबर, हुकूमत और पीटीआई के मुजाकरात से कोई बड़ी तब्दीली मुमकिन नहीं, ना ही होने जा रही है। तहरीक इंसाफ के मुअज्ज़ज़ मेंबरान फेस सेविंग के लिए खान से एक अदद मुलाकात चाहते हैं। मुमकिन तौर पर हुकूमत एक नाम निहाद मुलाकात का इंतजाम कर सकती है, जिसके बाद लॉन्ग मार्च को कैंसिल करने का जवाब फराहम किया जा सके। इस सारे अमल में सबसे अहम बात यह कि खान की रिहाई, हस्पताल मुंतकली जैसे दीगर मुतालबात के हवाले से कोई हौसला अफजा खबर नहीं आ रही। हुकूमत मजीद ट्रक की बत्तियां दिखा रही है। सुहेल अफरीदी तहरीक इंसाफ हुकूमत पर सख्त गिर इकदाम के काले बादल इस वक्त भी पूरी कुवत के साथ मंडला रहे हैं। आइए आगे क्या देखते हैं। वही लोग जो कहते थे कि जर्नल्स बहुत अच्छे हैं, मुदाकरात हो जाएंगे, मुदाकरात कीजिए, वो मुदाकरात जैसे ही शुरू हुए तो वो ये कह रहे हैं कि एक ढोंग है मुदाकरात, एक धोखा है, और तहरीक इंसाफ को कुछ नहीं दिया जाना और तहरीक इंसाफ को बेवकूफ बनाया जा रहा है। तो आप गौर कर रहे हैं कि इन लोगों का कोई इंटरेस्ट नहीं कि मुल्क के अंदर अमन हो या कहीं पर कोई मुदाकरात हो। जब हम इन लोगों को बताते हैं, अपनी पार्टी को या अपने लोगों को, कि ये मुजाकरात आपसे नहीं करना चाहते और ये मुजाकरात से आपको कभी कुछ नहीं देंगे, आप में से भी कई लोग मशवरे देते हैं कि जी इमरान खान साहब जो हैं वो सुलह अदेबिया के ऊपर अमल कर लें। सुलह अदेबिया में दूसरी तरफ काफर थे, उनके अंदर कोई ना कोई अरब माशरा था ना, तो अरब माशरे के अंदर जाहिर है उस वक्त कोई रख रखाव तो होगा ना, कोई अपनी बात के ऊपर खड़े होने की बात होगी, कोई शर्म हया होगी कि एक जिरगा या किसी जगह पर अगर कोई किसी चीज के ऊपर एग्री करेंगे, कोई मुआहदा करेंगे तो उस मुआहदे को पूरा करना होगा। वो भले काफिर थे लेकिन कोई उनके असूल तो होंगे ना, कोई लेवल तो होंगे ना जिससे नीचे नहीं गिरना। हमारे वाले जर्नल्स के तो कोई लेवल ही नहीं है, आप उनसे मुआहदा करेंगे अगले दिन वो तोड़ देंगे, आपके ऊपर झूठा बोहतान लगा के खुद मुआहदा तोड़ देंगे। इसलिए इमरान खान इस चीज को भांप गए हैं। समटाइम कुछ चीजें अनअवॉइडेबल होती हैं, मतलब आपके लिए उनमें से ग्रेसफुली निकलना बगैर कुर्बानी के मुश्किल होता है। इमरान खान इस चीज को समझ चुके हैं। ये इस कदर घटिया और मैं ये कहूंगा कि बदतरीन लोग हैं कि ये किसी सूरत कोई लिजिटिमेट किस्म की ऑफर इमरान खान को नहीं देना चाहते। ये हर तरह से इमरान खान को आप यही कहिए कि इनका दिल है कि इमरान खान जिंदा ही ना रहे खुदा ना खास्ता। तो जो शख्स आपकी जान का दुश्मन हो उसके साथ मुकाबला किया जाता है, मुजाकरात नहीं किए जाते। मुजाकरात किसी ऐसे बंदे के साथ किए जाते हैं जिसका कोई ऑनर हो, जिसके कोई अल्फाज हो, जिसके अंदर कोई दलेरी हो, इंटेग्रिटी हो। आपको याद नहीं फजल रहमान साहब ने कहा इन्होंने तो अपनी लाशें छोड़ दी थी दुश्मन के इलाके से, अपने लोगों की लाशें लेने से इनकारी हो गए थे। तो जब इंटेग्रिटी का यह लेवल हो कि कोई अपना गिर जाए तो उसकी लाश भी नहीं लेनी, तो फिर आप मुझे बताइए उनसे मुजाकरात बैठ के आपने क्या करने हैं।